रुबानी पान्डा आबनेउलो जादु कलेज आरो सापुं नयन लक्ष्मी देवरमानि त सापुं खनार जागान आसु जरा खनाबायका खनाने कबरक पान्डाने आवाय बतांग र ताबो खनाबायनो पुतुल देवरमानि जादु कलेज आरो सापुं